जोखिम छ, बिमार छ भने भरोसा छ, सुरक्षा आजदेखि

suntem liberi,

0: पढाइका सिफारिसहरूको विषयमा कानुनता के हुन सक्छ भन्ने विषयमा हामीले संविधानभित्र विभिन्न अधिकारीलाई सोधेका छौँ।
1: संविधान अनुसार नेपाल सरकारसँग मतलब हाम्रो संवैधानिक परिषदसँग त्यो छनौटको अधिकार छ, उल्लेख गर्न सक्छ। तर नेपालको जुन एउटा वैधानिक र न्यायिक परम्परा छ त्यो न्यायिक परम्परामा करिब करिब सयो 2047 सालदेखि लगातार हामी निलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईँको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। तर यसको कारण के हो भने न्यायालयभित्रका एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठुलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ म त्यसतर्फ चाहिँ सबैले सोचेको हो। अहिलेसम्म सरकारहरूले नेतृत्व लिए भनौँ प्रधानमन्त्रीका रूपमा, तर अब अहिले चाहिँ फरक आउँदा होइन भने भन्नलाई नसकिने होइन। तर स्पष्ट रूपमा यो हाम्रो परम्पराभन्दा बाहिर भएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भन्ने उनीहरूका लागि एउटा न्यायपूर्ण भाकामा हाम्रा लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता अधिकारी निर्माण कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक बालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अभ्यर्थ रूपमा नायकले हिजो तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद शर्मा अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,65,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। यस अनियमिततामा पर्यटनका तत्कालीन सहसचिव एवं महागण्डकी प्रदेशका प्रमुख सचिव रहेका धनुराज घिमिरे पनि पक्राउ गराएको छ। अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार यस मुद्दामा अन्य अभियुक्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेपाली, अर्थका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, पर्यटनका तत्कालीन सहसचिव श्री साधुराई पनि पक्राउ गराएको छ। भण्डारीले आचार्य सचिवबाट अवकाश पाइसक्नु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र पछि महानिर्देशक भनेका प्राधिकरणका तत्कालीन राष्ट्रिय वन आयोजनाका प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युवराज पाण्डे तथा

विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय द्विदेशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलिएको भई कैलाश मानसरोवर सरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड-19 महामारीका स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म पूर्ण

भइसकेको छ। संघीय उच्च स्तरीय राजनीतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ, तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको रिपुले तालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भाग लिने सदस्यहरूले रिपुले बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाएको कूटनीतिक नोटलाई सकारात्मक

0: सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिराख्दा कतिपय स्थानीय तहमा चुनावी भाषा अनुरूपका काम बाँकी नै
1: यसलाई संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार काम बनाएर अधिकार र साधन सम्पत्तिलाई हस्तान्तरण गर्नुपर्ने हो सरकारले त्यो भन्दा अघिल्ला सरकारहरूले त्यसमा आफ्नो देखाएन।
0: पचास पछि बढ्दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुटी तथा पहाड़ी क्षेत्रमा वन नडिलोको जोखिम हरेक वर्ष बढ्दो गर्दछ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: लागिरहेको कुरा त ठिकै हो तर भारी अक्सिजन कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ। यसले हाम्रो प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि

Gracias.

0: మహా అఖిల్ కుమార్ నేపాల రాష్ట్రీయ క్రికెట్ ఏ టు లీగ్ స్కాట్ల్యాండ్కు సీనియర్ టోలీసँग पैंतालीस रनको जीत निकालेको छ। अर्को साता टेबी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिका बीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग दुई शुरू भएको सोही सिरिजको तयारीका लागि लीग दुईको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मुल्तानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो। नेपालको पछिल्लो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो। नेपालको जितमा देव खनाले अर्धशतकीय इनिङ्स रन भएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको यो फल बनाएको थियो। यसैबीच चितवन एएफसी आन्तर गान्धी वर्ल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सातामै चितवन अन्तिम दुईमा पुगेको हो। चितवनले दोस्रो सेमी फाइनलमा हिजो शिवरातको नवजागृति युवा क्लबलाई 5-1 फराक अन्तरले हराएको हो। 37-53 सातमा चितवनलाई अन्तिम दुई स्थानमा पुर्याउने क्रममा विदेशी खेलाडी सुलमन किङ थापाले समान दुई गोल गर्नुभएको थियो। चित्रामले उपाधि प्रान्तमा बागमती युथको सामना गर्नुपर्नेछ। यसैबीच भेटौँडा छ स्थित गौरी तालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको यो परियोजना दुई वर्ष अघि शुरू गरिएको थियो। चालु वर्ष वैशाख सम्ममा निर्माण कार्य पूरा भएको हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11.74 करोड रुपियाँ खर्च भएको छ। मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो। मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारामेल प्यारापिट र 4 वटा पिच 70 मिटर रेडियसको मैदान स्कोर बोर्ड पीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्। हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ।
1: स्थानीय सरकार जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व लाग्छ कुराकानी कार्यक्रमका सहभागी भएकी छन्।

0: धेरै बाधाहरू छैनन्। संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रदान गरेको छ र त्यस अनुसार कानुनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षा संघको सम्पूर्ण अधिकार स्थानीय तहको अधिकारमा अनुसूचीमा संविधानले निबद्ध गरेको छ, त त्यस अनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो भएको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा सम्बन्धी इकाइ भन्ने छ, त्यो अहिलेसम्म कायमी छ, तर त्यसको आवश्यक छैन। स्थानीय तहलाई संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानुन बनाएर अधिकार र शासन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिका सरकारहरूले त्यसमा आफू देखाएन गर्न चाहिने
1: संघीय
0: सरकारले। अब अहिले भर्खरै नयाँ सरकार बनेको छ, ब्यालेन्स सारा एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँले पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँले सबै गराउनु भएको हुनाले यी कुराहरू उहाँले छिटो उत्साहित गर्नुहुनेछ भन्ने कुरामा म आशावादीमा धेरै विश्वस्त छु।
1: भनेको स्थानीय सरकारको नेतृत्वमा गरेर गएको व्यक्तिले संघीय सरकारमा जाँदै गर्दाखेरि स्थानीय सरकारको पक्षमा काम हुन्छ भन्ने विश्वास त
0: गरेको हामीले विश्वास आजवादीमा जहाँ विश्वस्त छौँ र सुरुवाती काम उहाँका राम्रा देखिएका छन्, राम्रो सङ्केत देखिएको छ। उदाहरणको लागि अहिले सरकारले सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकहरू खटाउनुपर्छ भनेर सबै ठाउँमा नगरपालिकामा प्रशासन नगरपालिकामा अधिकृत खटाउने काम गरेको छ दरबन्दी अनुसारको, त्यो सरकारको प्रशासनीय काम हो। यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहबाट नजान्ने भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनु हुनेछ भन्ने कुरा म विश्वास गर्छु। हाम्रो सरकारको समस्या भनेको हामी कहाँ साधन स्रोतको पनि कमी छ, संघीय सरकारले साथ दिन्छ अनुदान हामीले दिन्छ, एउटा सामाजिकरण अनुदान, एउटा सशक्त अनुदान, एउटा विषय अनुदान र हायर सरकारको सुन्दर हामीलाई गर्छ। कसैले ट्रेन के दिएको छ भन्नुहुन्छ र सामाजिक अनुदान भनेको नेपाल सरकारले अर्थात् नदेखेर हामीलाई नै एकमात्र पैसा पठाइदिन, त्यसबाट हामीले आफ्नो आवश्यक अनुसार योजना निवेदन गर्ने त्यो रकम हो। अनि सशक्त भनेको नेपाल सरकारले स्वतः पुगेर अनि समपूरक पनि भन्ने हुन्छ, समपूरक भनेको केही म्याचिङ फन्ड हामीले हाल्ने ट्युटी फ्युटी गर्ने त्यो हो, र विश्व अनुसार भनेको नेपाल सरकारले योजना पुगेर दिने हो। पहिलो ट्रेन के छ भन्नुहुन्छ भने समाजिकरण अनुदान बढाउँदै गएको, सशक्त बढाउँदै गएको, सरकार आफैले यताबाट अनुदान अनुदान आफैले विकास गरेर आफैले रकम विनियोजन गर्ने सुनबाट त्यो ट्रेन बढेको त्यो राम्रो
1: होइन।
0: समाजिकरण अनुदान बढाउँदै लग्नु पर्यो, सरकार चलाउँदै घटाउँदै लग्नु पर्यो, विशेष पनि घटाउँदै लग्नु पर्यो, त्यो स्थानीय तहले नै गर्ने हो। र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र
1: नगरपालिकाका नगर प्रमुख क्षेत्र प्रशासनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सिआइएनको बिहान छ भनेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि
2: राष्ट्रिय सभाध्यक्ष र प्रमुख प्रतिपक्ष दलको राष्ट्रपति प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई
1: गृहमन्त्री पार्टी सहित सबैजना

0: तरीका सर, यहाँ बालीदस्ती का टूटी लगाएगा काम लुगा लगाएगा एक जगह देखिए कुछ लाम खाकर कुछ लिएको छ, त्यो कुचोको बेनमा अध्यादेश लेखिएको छ। यहाँ चाहिँ फोरै फोहोर देखिएको डङ्गलहरू देखाइएको छ, त्यहाँ कुचो लागिरहेको जस्तो लेखिएको छ, यहाँ यस्तो लेखिएको छ। सारै फोहोर सडकलाई सफा नगरी भए त देशमा पनि फोहोरै फोहोर भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि, यस्तै खालको जनादेश त हुने।
1: हस्त प्राविधिक साथी रविकालाई धन्यवाद, अहिलेलाई दिपक आचार्य र सन्तोष अनुभव विराम, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौपाटी र हिरो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोस्।

0: का आठ बजे पुनः प्रसारण हुने गरेको छ। कार्यक्रम युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले प्रसारण गर्छन् भने सीआईएन को युट्युब, सीआईएन च्यानल, फेसबुक, सीआईएन कभर, टिकटक, सीआईएन साझा कभरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण अवसर उद्यम

Έχει ήταν σύστημα.

युनिट तथा अल्पसंख्यक युवाहरूका बारेमा पुनः

0: अहिले मैले अपेक्षा गरेको छ।
1: राष्ट्रिय परिषदमा आबद्ध उडा स्वयंसेवक सामाजिक संस्था नेपाल सबको आयोजनामा वैशाखको 26 र 27 गते राप्ती नगरपालिका उडा नम्बर 12 र 13 चेतन समुदायका युवाहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदैछ। यस कार्यक्रमबाट चेतन समुदायका युवा बालबालिका र वृद्धहरूको आधारभूत स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि हुनका साथै व्यक्तिगत सरसफाई, शौचालयको प्रयोग तथा पौष्टिक आहारको प्रयोगबाट स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको छ।
0: संयुक्त राष्ट्र संघ विश्व आदिवासी युवा सम्मेलनको लागत व्यवस्थापन र प्राविधिक सहयोगमा साझेदारीका लागि यही परिषद 21 गते 15 दिनभित्र आवेदन दिन सक्ने गरी सामाजिक संस्थाहरूसँग प्रस्ताव आह्वान गरिएको छ। यो सूचना परिषदको वेबसाइट www.nyc.gov.in र फेसबुक पेज नेशनल युथ काउन्सिल नेपालमा समेत हेर्न सकिनेछ।
1: राष्ट्रिय परिषदको युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्बन्धी सूचनामा राष्ट्रिय परिषदले आर्थिक वर्ष 2082/83 स्वीकृत वार्षिक कार्यक्रम प्रमोदी हुने सबै प्रदेशमा यो कार्यक्रम गर्दैछ। युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि सुदूरपश्चिम प्रदेशको धनगढ़ी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको भुटवल, बागमती प्रदेशको हेटौँडा, मध्य प्रदेशको बेलगाम र कोशी प्रदेशको विराटनगरमा आयोजना हुने भएको छ। प्रत्येक प्रदेशहरूमा 15-15 सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनौट गरी प्रदर्शनीको आयोजना गरिँदैछ। यसका लागि सम्बन्धित प्रदेशभित्र सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका 16-40 वर्ष उमेर समूहका युवा व्यवसायहरूले जेठको 4 गते रातको 12 बजेसम्म आवेदन दिइसक्नुपर्ने र पुनः म्याद थप गर्नुपर्ने जनाइएको छ। यसका लागि कार्यालयको वेबसाइट www.nyc.gov.in मा रहेको अनलाइन फर्म पोर्टल सिस्टम form.nyc.gov.in मा आवेदन दिन सकिनेछ।
0: कार्यालयको पुँजीगत बजेट अन्तर्गत पुस्तकालय विकास कार्यको लागि पुस्तकालय व्यवस्थापन तथा परिषद सदस्यहरूका लागि अलग अलग रयाकको व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यसै गरी विद्यार्थी हाजिरीको लागि स्मार्ट डिभाइस जडान गरी प्रयोगमा ल्याइएको छ।
1: राष्ट्रिय युवा परिषदका गतिविधिको बारेको जानकारीपछि अब कुराकानीको पालो। राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमुना महासभा अभ्यास कार्यक्रम आगामी जेठको 8 गतेदेखि 11 गतेसम्म एसओएस हर्मन माइनर्स स्कूल सानो टिमिङमा सञ्चालन हुनेछ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरूका रूपमा ग्लोबल हेल्थ फाउन्डेसन र वात्सल्य सदन चयन भएका छन्। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 10 जनाको आयोजक समिति गठन गरिएको छ। यो समितिका पदाधिकारीसँग हामी कुराकानी गर्दैछौ। सबैभन्दा पहिले यो कार्यक्रम आयोजक समितिका महासचिव कुमार दिपाङ्करसँगको कुराकानी। यो कार्यक्रम के हो र यो के उद्देश्यले यो कार्यक्रम गरिँदैछ?
2: नमस्कार सर, एकदम धन्यवाद हामी इन्भाइट गर्नको लागि। हाम्रो यो प्रोग्राम चाहिँ राष्ट्रिय युवा सङ्घको कार्यक्रम चाहिँ एकदमै इम्पोर्टेन्ट कार्यक्रम छ। अनि यो कार्यक्रममा हजुरलाई एकदमै युनिक कार्यक्रम पनि छ, नयाँ कुराहरू छ। हजुरको युनाइटेड नेसन संयुक्त राष्ट्र कसरी फङ्सन गर्छ, संयुक्त राष्ट्र सङ्घ जुन पुरै विश्वको प्रश्नहरू उठाउने कुराहरू, त्यो कसरी त्यसको सल्युसन्सहरू आउँछ, त्यसको रिजल्टहरू कसरी आउँछ, त्यो चाहिँ बच्चाहरूले एकदमै सानो एजबाट सिकाउने गरिरहेछ। यो प्रोग्राममा चाहिँ 16 वर्षदेखि 24 वर्षको युवाहरूलाई संयुक्त राष्ट्र सङ्घ कसरी फङ्सन गर्छ त्यो सिकाउने चाहिँ मेन अब्जेक्टिभ राम्रो।
1: हजुर, अब त्यो सिकाउनुको लागि चाहिँ जेठको 8 गतेदेखि 11 गतेसम्म मेरो कार्यक्रममा के गतिविधिहरू तपाईँहरूले राख्नुभएको छ, त्यो कसरी सिकाउनुहुन्छ?
2: हाम्रो राष्ट्रिय युवा परिषदको संसदमा त्यसमा चाहिँ हजुरहरूको 8 देखि 11 गते हाम्रो 4 दिनको प्रोग्राममा चाहिँ हामीले स्टुडेन्ट्सहरूलाई अरू युवाहरूलाई चाहिँ डिफ्रेन्ट प्लेटफर्म्सहरूमा हजुरको ह्युमन राइट्स, त्यसपछि हजुरको अहिले जुन मिडल इस्टमा वार भइरहेछ, त्यसपछि ह्युमन राइट्सको कुरा, हाम्रो इन्भाइरोमेन्टको कुरा, उहाँहरूलाई चाहिँ हामीले डिफ्रेन्ट स्टुडेन्ट्सहरूलाई चाहिँ हरेक ग्रुपमा 30-30 जना बाँटेर अनि सबैले एउटा एउटा देशको कन्ट्रोलमा छ। हामी जस्तो एउटा रुममा चाहिँ 30 जना युवाहरू भयो भने उहाँहरूले चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट देशहरू पाउनुहुन्छ, जस्तो अमेरिका, जापान, चीन भनेर उहाँले कन्ट्री हुनुहुन्छ, त्यो कुरा चाहिँ उहाँले त्यो कन्ट्री नै तिन दिन बनेर चाहिँ त्यो कन्ट्रीको डिप्लोमेट, त्यो कन्ट्रीको रिप्रेजेन्टेटिभ भनेर उहाँले डिबेट छलफल, त्यसपछि प्रेजेन्टेसन, त्यस्तै कुरा गरेर राम्रो कुराहरू, अनि लास्ट डेमा चाहिँ उहाँले यो जुन डिस्कसन्सहरू उहाँले गर्नुभयो त्यसको एउटा सोल्युसन एकदमै संयुक्त राष्ट्रकै फर्मेटमा एउटा रेजोल्युसन उहाँले गरिएछ, हामीले त्यो रेजोल्युसन बनाउनुहुन्छ। यो चाहिँ हाम्रो चार दिनको मेन उपलक्ष्य हुन्छ सर।
1: हजुर, अब त्यसमा सहभागी हुने युवाहरू के सिक्नु छ त अब यो वातावरण होइन त्यो देशमा गतिविधिहरूमा सहभागी भइसकेपछि उहाँहरूलाई के सिकाइ हुन्छ, के फाइदा हुन्छ उहाँहरूलाई?
2: सो हाम्रो जस्तो नर्मल प्रोग्रामहरूमा उहाँले एउटा कुरा अथवा दुईवटा कुरा सिक्नुहुन्छ भयो, यो एनिमल त यस्तो युनिक कुरा छ जता बच्चाहरूले एउटा होइन दुईवटा होइन सात आठवटा डिफ्रेन्ट कुराहरू सिक्नुहुन्छ। एउटा चाहिँ हजुरको वर्ल्डमा के भइरहेछ अनि यो वर्ल्डमा के हुनु भयो त्यसले नेपाललाई चाहिँ किन फरक पर्छ, जस्तो अब मिडल इस्टको वर भइरहेछ भने त्यसले चाहिँ नेपालले किन फरक पर्छ, कसरी फरक पर्छ, त्यो चाहिँ एउटा कुरा जियो पोलिटिक्समा बुझ्नुहुन्छ। सेकेन्ड पब्लिक स्पिकिङको कुरा, मासमा पचासजना सबैजनाको अगाडि कन्फिडेन्टली कसरी बोल्यो त्यो चाहिँ एउटा सिक्नुहुन्छ। थर्ड चाहिँ अब बेसिक इन्टरनेसनल कुरा, अब जस्तो यो प्रोग्राम चाहिँ 77 जिल्लाको राष्ट्रियमा परिषदले उहाँले इन्भाइट गर्नुपर्छ, हरेक जिल्लाबाट चाहिँ पार्टिसिपेट हुनुहुन्छ, हरेक प्रदेशबाट पनि। सो अब कुनै युवा चाहिँ खुसीको हुनुहुन्छ भने उहाँले चाहिँ एकदमै नयाँ मान्छे जुन सुदूरपश्चिमको हुनुहुन्छ भने उहाँसित एक एकजना मिलेर कुरा गरेर सबै कुरा रिजल्टहरू निकाल्नुपर्छ। सो इन्टरेक्सनको कुरा, नेटवर्किङको कुरा हुन्छ, सँगै सँगै पब्लिक स्पिकिङको कुरा, उहाँले प्रेजेन्टेसन बनाउन सिक्नु पर्यो, सँगै सँगै वर्ल्डको जुन रेजोल्युसन जुन पेपर मैले हजुरलाई भने त्यो सल्युसन पेपर एकदमै युनिक फर्मेटमा कसरी भन्छ भने उहाँले डकुमेन्टेसनको पनि कुराहरू बुझ्नुहुन्छ। सो एउटा एमयुएले चाहिँ हजुरको एउटा दुईवटा तिनवटा होइन, एउटा युवा जुन उता हाम्रो प्रोग्राममा सानो केही भक्तपुर एसओएस स्कुलमा भइरहेछ, त्यो प्रोग्राममा चाहिँ उहाँले धेरै कुराहरू बुझ्नुहुन्छ। सो अभियसली लास्टमा चाहिँ हामीले के अपेक्षा गरिरहेछौँ, उहाँले धेरै कुराहरू बुझेर सिकेर आफ्नै ठाउँमा फिर्ता गरेर चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्नुहुन्छ।
1: हजुर, अब युवाको नेतृत्व विकास सहभागिता होइन, अनि अहिले अब युवाहरू नयाँ नयाँ चाहना छ नि त होइन, के गरौँ भन्ने स्पेसहरू दियो, त्यो कार्यको लागि चाहिँ यसले अरू क्षेत्रमा पनि बुझाइको लागि युवाहरूलाई गरेको छ
2: एकदमै सहयोग गर्छ सर। किनकि पहिलो कुरो यो युवाको कार्यक्रम युवाले नै सञ्चालित गरेका छन्, हामी पनि युवा नै छौँ, हामीले यो प्रोग्रामहरू धेरै वर्षदेखि चलिरहेका छौँ कार्यक्रममा गएर पनि। सो एउटा चाहिँ एकदमै नयाँ कुरा उहाँले बुझ्नुहुन्छ, नयाँ कुरा चाहिँ कसरी बाहिरको प्रोग्रामहरू चलिरहेको छ त्यो उहाँले यो ठाउँबाट बुझ्नुहुन्छ। यो हाम्रो प्रोग्रामहरू आफ्नो अन्तिर जस्तो म पनि मध्य प्रदेशबाटै भएँ, जसको अब कुनै बच्चाहरू अथवा कुनै युवा चाहिँ हाम्रो मेरो ठाउँबाट आउँदै हुन्छ भने उहाँले यो कार्यक्रम बुझेर आफ्नो ठाउँबाट फेरि यही प्रोग्राम जस्तो अथवा नयाँ कार्यक्रम पनि सञ्चालित गर्न सक्नुहुन्छ। त्यो प्रोग्राम कसरी सञ्चालन गर्ने, कसरी बोल्ने, यहीँबाट सिकेर उहाँको एउटा ब्रान्च भनेर एउटा ब्याङ्क बनाउँछ जस्तो लाग्छ सर मलाई।
1: हजुर, अन्त मैले नसोधेको होइन, त्यहाँ हाम्रो श्रोताहरू सुन्ने पनि
2: यो महासभामा हजुरले एउटा चाहिँ युनिक कुरा कि जुन पनि युवाहरू त्यहाँ त्यो प्रोग्राममा उपस्थित हुनुहुन्छ उहाँ युवा होइन, उहाँ नेपाली होइन, उहाँ चाहिँ जुन कन्ट्रीको हुनुहुन्छ त्यसको डिप्लोमेट हुनुहुन्छ। सो एउटा स्टुडेन्टको पर्सपेक्टिभ भन्दा पनि एउटा वर्ल्ड डिप्लोमेटहरू कसरी उहाँले सबै कुरा चलाउनुहुन्छ भने एकदमै युनिक पर्सपेक्टिभ पाउनुहुन्छ। सो एउटा चाहिँ कुरा म के भन्छु, हजुरहरूको अहिलेको अस्थायी स्थानमा पनि त्यो एमयुएन कार्यक्रम चाहिँ भइरहेछ भने त्यसमा नसोची खालि जानुहुन्छ, हजुरले धेरै कुरा बुझ्नुहुन्छ त्यहाँबाट।

0: सन्दर्भको कुरा जाने यस कार्यक्रममा मेरो दुई शब्द राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: यो कार्यक्रममा चाहिँ को सहभागी हुनुहुन्छ, कतिजनाको सहभागिता हुन्छ र त्यहाँ सहभागी हुनेहरूको व्यवस्थाहरू तपाईँले कसरी सहभागी कस्तो व्यवस्था गर्नुभएको
0: छ? हजुर, यस कार्यक्रममा सहभागी हुने भनेको चाहिँ युवाहरू जसलाई चाहिँ भू राजनीतिक जियो पोलिटिक्स र वर्ल्ड अफेयर्समा जसलाई इन्ट्रेस्ट छ उहाँहरू सहभागी हुनुहुन्छ। यसमा धेरै जसो चाहिँ विद्यार्थी युवाहरू नै हुनुहुन्छ। उहाँहरू नेपालको सतहत्तरै जिल्लाबाट आएर पार्टिसिपेट गरेर जर्नीको लागि पार्टिसिपेट गर्न लाग्नु भएको छ। हाम्रो कार्यक्रम चाहिँ एसएलएस स्कुल सरथिङमा भइरहेको छ अनि त्यसमा हामीले चाहिँ 77 जिल्लाबाट 100 डेलिगेट्सहरूलाई पार्टिसिपेट गर्न लागेको छ। हजुर, हामीले चाहिँ एउटा फर्म खुलाएका थियौँ। अब इन्ट्रेस्टेडहरू जसलाई चाहिँ इच्छा छ उहाँहरूले चाहिँ त्यो फर्म भर्नु भएको छ। आज

0: भइरहेको छ, के भइरहेको छ, अब कुटनीतिक तहमा के गर्नु परेछ भनेर उहाँहरूले चाहिँ धेरै ज्ञान भएको देखिन्छ। जस्तो यसको कार्यक्रमहरूमा पार्टिसिपेट गरेपछि चाहिँ एउटा नलेज एक्सपान्ड हुने अनि साथसाथै धेरै मान्छेहरू चिनिने, धेरै ठाउँबाट धेरै ब्याकग्राउन्डबाट आएका धेरै मान्छेहरूलाई चिनिने अनि नलेज बढ्ने चाहिँ देखिएको छ।
1: हजुर, अब यो कार्यक्रमलाई त अब सबैजना सबै त सहभागी हुन पाएन होइन, तर यो कार्यक्रमबाट आएको मित्रहरू, छलफलहरू, निष्कर्षहरू सबै युवाहरूलाई पुर्याउनको लागि तपाईँहरू कसरी पुर्याउनुहुन्छ?
0: यसको लागि चाहिँ हाम्रो एमयुएन्सहरूमा चाहिँ अब एउटा कमिटीभित्र एउटा बैठकमा के छलफल हुन्छ, त्यहाँनिर के समस्याहरू डिस्कस हुन्छन्, के सल्युसन्सहरू प्रपोज हुन्छ, त्यो सबै चाहिँ डकुमेन्टेसन गर्ने चलन छ। त्यो चाहिँ गर्नै पर्ने हो। कुनै कमिटीमा रेजोल्युसन भन्नुहुन्छ, कुनै कमिटीमा रिपोर्ट भन्नुहुन्छ, कुनै कमिटीमा डाइरेक्टिभ भन्नुहुन्छ। सो अब हरेक कमिटीले आफ्नो आफ्नो एउटा रेजोल्युसन, रिपोर्ट, डाइरेक्टिभ प्रड्युस गर्छ। त्यसलाई चाहिँ हामी पब्लिस गरेर जो पार्टिसिपेट हुन पाउनु भएन, हामीसँग सहभागी हुन पाउनु भएन, उहाँहरूको पनि नलेजको लागि, उहाँहरूको पनि ज्ञानको लागि हामी त्यसरी पब्लिस गरेर त्यसरी लेट चाहिँ गर्छौँ।
1: अनि अब यसमा भित्र हुने सफलहरू विद्यार्थीहरू उहाँहरूलाई बुझ्नुलाई कतिको सहज हुन्छ, यो अब भनौँ कतिपय संयुक्त राष्ट्र सङ्घका अभ्यासहरू भनौँ पनि त्यो अभ्यासहरू हामी जस्तो मान्छेलाई त बुझ्न जाँदो छ होइन, भर्खरका नयाँ विद्यार्थीहरूलाई बुझ्नलाई कसरी सहज बनाउनुहुन्छ, के गर्नुहुन्छ?
0: अब केही कुरा सिक्नलाई पहिलो कदम भनेकै आफू सिक्छु भनेर अघि बढ्नु हो। उहाँहरू अघि बढेर आइसकेपछि हामीले पनि कमिटीमा चाहिँ कमिटी चलाउन चाहिँ एकजना चेयर र अर्को भाइस चेयर भनेर दुईजना हुनुहुन्छ। उहाँहरूलाई हामीले एक्सपिरियन्स एकदम धेरै एक्सपिरियन्स भएको चेयर र भाइस चेयरहरू हामी लिएर आउँछौँ चेयरपर्सनहरूलाई, अनि उहाँहरूले नै कमिटी कसरी चल्छ, के गरी चल्छ, कुन प्रतिनिधिले कसरी बोल्नुपर्छ, के गर्नुपर्छ भनेर सिकाउने, साथसाथै त्यसलाई इभ्यालुएट गर्ने पनि काम गर्नुहुन्छ।
1: अब राष्ट्रिय युवा परिषदलाई चाहिँ यस्ता महत्वपूर्ण कामहरू अरू पनि गर्नको लागि के गर्यो भने अझ रूपमा त्यसले राष्ट्रिय युवा परिषदले गर्न सक्दा होइन, अहिले अब नयाँ सरकार आइरहेको छ, परिषदले चाहिँ कस्तो बनायो भने अझ यस्ता धेरै राम्रा कार्यक्रमहरू युवाहरू छ।
0: हजुर, परिषदले चाहिँ अब यस्तै हामी जस्तो युवाहरूलाई यसरी अझ अवसरहरू दिइराख्यो भने हामी जस्तो युवाहरूले अरू अरू कार्यक्रमहरू पनि हामी अब बिचबिचमा पिचेन गर्ने, यस्तो गर्दा हुन्छ होला, उस्तो गर्दा हुन्छ होला भनेर हामीहरू पनि भन्छौँ, यसरी गर्दा हुन्छ। अनि अहिलेको मन्त्री पनि युवा हुनुहुन्छ, युवा मन्त्री युवा नै हुनुहुन्छ, उहाँले पनि हाम्रो यस कार्यक्रममा पनि धेरै चासो देखाएर धेरै कुराहरू हामीलाई यहाँनिर यसो गर्दा हुन्छ कि भनेर धेरै हाम्रो सजेसन्सहरू दिनुभएको छ। यस्तै गरी हामी जस्तो युवालाई एउटा प्लेटफर्म दिने, त्यो प्लेटफर्ममा राम्रोसँग सरकारसँग सम्बन्धमा कोलाबोरेसन गरेर राम्रोसँग गराउन सकेदेखि अझै पनि यस्तै धेरै कार्यक्रमहरू हुनेछन्।
1: हस्, अन्त्यमा तपाईँलाई भन्नु लाग्यो मैले सोधेको केही कुराहरू छन् यो महासभाको बारेमा अथवा
0: यस सभामा चाहिँ अब जस्तै हाम्रो महासचिवजीले भनिहाल्नु भयो, यो युवाले गरेको, युवाको लागि गरेको कार्यक्रम हो। यस्ता कार्यक्रमहरू धेरै भइरहेका हुन्छन्, काठमाडौँमा पनि भइरहेका हुन्छन्, बाहिर पनि भइरहेका हुन्छन्। कतै आफ्नो गाउँठाउँमा यस्तो एमयुएनको कार्यक्रम हुने भनेर समाचार सुन्नु भयो, कतिबाट थाहा पाउनु भयो भने चाहिँ केही सोचिन सम्झे एउटामा भए पनि सहभागी चाहिँ भइदिनु होला। सहभागी भएपछि एउटामा भएपछि आफूलाई कस्तो लाग्छ त्यसको आधारमा अब धेरै गर्ने कि नगर्ने त्यो आफै बुझिहालिन्छ।
1: कुराकानीसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागमा अन्त्यमा आइपुगेका छौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार राख्न मन लाग्यो कि होला,
2: यदि त्यसो हो भने सिआइएनको आइफोन नम्बर 01-5278-77 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सिआइएनको फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले देख्न सक्नुहुनेछ।
1: कार्यक्रम निर्वाचन कार्यबाट हामी दिनमा छौँ। कार्यक्रमको अर्को भागमा फेरि भेटौँला। प्राविधिक साथी राजेन्द्र रिमाललाई धेरै धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सक्छ। साथीको जवाफमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं
1: तर मैले खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन
0: लागू पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुमा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याबाट तलहित प्रणाली सजिल
2: सूचना सूचना सूचना
3: के तपाईँ तपाईँका बाबु नानीहरूको भविष्य प्रति चिन्ता गर्नुहुन्छ?
2: मेरो सन्तान मेरो भविष्यको सहारा असल र ज्ञानी बनोस् भन्ने सोच्नुहुन्छ?

0: भाई क्या विशेष खबर हो?
1: यो विद्यालय 10 छोराछोरी पढ्छन्। उनीहरूको स्वामित्व सल्लाह मात्र नै हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अभिभावकबाट नै गरिएको छ।
0: यस विद्यालयमा शिक्षक र संस्थापकको कुनै नाता कोटा दाजु भाइ केही रहने छैनन् र अभिभावक एलमाको व्यवस्थापन समितिको काम हुनेछ। त्यही समितिबाट शिक्षकको पद पूर्ति गरिनेछ। संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने गृह कार्य विभाग लेखाएको साथ साथै पढि पढ्नमा जोड दिने शिक्षा र अनुशासित विद्यार्थीको चाहना छ भने आफ्ना नानी बाबुहरू सहित एकपटक ज्ञान ज्योति विद्या सदन बाँसपुरीमा अवश्य आउनुहोस्।

ಮಾಡಲಾಗುತ್ತೆ. ಸಮಾಜ

नमस्कार। बिहान 7 बजे को समाचार में तपाईलाई स्वागत छ। पहुन कुमार समाचारका मुख्य शीर्षकबाट काँसका सामुदायिक र धार्मिक विद्यालयका मनोनित व्यवस्थापन समिति सदस्य सुधा प्रमुख काँसका सबै सामुदायिक विद्यालयमा प्रथम अध्यापक नियुक्ति प्रक्रिया कार्यान्वयन हुने वर्यातालमा कृषि तथा पशुपक्षी फर्म अनुगमन किसानका समस्या समाधान पालिकाको प्रतिबद्धता सरकारी कामकाजको भाषा बनाउनमा र मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस। बाँसुरी नगरपालिका कार्यालय अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले सामुदायिक तथा धार्मिक विद्यालयका विद्यालय व्यवस्थापन समितिमा मनोनित सदस्यहरू स्वतः प्रमुख हुने जनाएको छ। शाखाले हिजो सूचना जारी गर्दै नेपाल शिक्षा ऐन संशोधन गर्ने कार्यका आदेश 2083 शिक्षा ऐन 2028 दफा 12 दफा 1 खण्ड गाउँमा रहेको व्यवस्था खारेज गरेपछि सोही व्यवस्था अनुसार मनोनित भएका सदस्यहरू स्वतः पदमुक्त हुने स्पष्ट पारेको हो। सूचना अनुसार बाँसुरी नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा मनोनित सदस्य तथा अध्यक्ष समेत त्यसरी नियुक्त भएको पनि सम्बन्धित विद्यालय व्यवस्थापन समिति स्वतः पदमुक्त भएको मान्य छ। अध्यक्ष पद रिक्त भएको अवस्थामा शिक्षा ऐन 2028 प्रावधान अनुसार नयाँ अध्यक्ष छनौट गरी विद्यालयको नियमित कार्य सञ्चालन गर्न सम्बन्धित विद्यालय अनुरोध गरिएको छ। त्यस्तै म्याद समाप्त भएका विद्यालय व्यवस्थापन समितिले अविलम्ब नयाँ समिति गठन गरी जानकारी पठाउन पनि शिक्षा शाखाले निर्देशन दिएको छ। शिक्षा शाखा प्रमुख तथा वरिष्ठ शिक्षा निर्देशक मन प्रसाद रेग्मीले विद्यालयहरूलाई कानूनी व्यवस्था अनुसार शीघ्र नयाँ व्यवस्थापन समिति गठन गर्न आग्रह गर्नुभएको छ। बाँसुरी नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा प्रधान अध्यापक नियुक्ति प्रक्रिया कार्यान्वयन गरिने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई गुलियाको चलानी नम्बर 943 अनुसार यही वैशाख 17 गते पठाएको पत्रका आधारमा प्रधान अध्यापक नियुक्ति सम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। सामुदायिक विद्यालयको प्रधान अध्यापक नियुक्ति सम्बन्धमा शिक्षा नियमावली 2059 संशोधन सहितको परिच्छेद 17 नियम 93 भएको व्यवस्था अनुसार आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति कार्यान्वयन गर्न अनुरोध गरेको छ। बाँसुरी नगरपालिका शिक्षा शाखा प्रमुख तथा वरिष्ठ शिक्षा निर्देशक मन प्रसाद रेग्मीले सम्बन्धित विद्यालयलाई नियमावली अनुसार निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। उहाँको अनुसार कानूनी व्यवस्थापन मजबुत प्रधान अध्यापक नियुक्ति प्रक्रिया अघि बढाइने तथा आवश्यक समय र कार्यान्वयनमा विद्यालय प्रशासनलाई

रासायनिक मल खाद आपदा तथा सिंचाई समस्यालाई मुख्य चुनौती का रूप में उठाने उठाएका थिए। साथ ही अनुदान वितरण पारदर्शी और एक बार प्रणाली मार्फत करना तथा वास्तविक किसान प्राथमिकता दिन माग कर गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक रश्मी कुमारी अधिकारीको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिमालय त्रिपाठी प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू लेखा अधिकृत नारायण दास त्रिपाठी कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव पशु शाखा प्रमुख आर्थिक संसार कर्मी तथा अनुगमन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। टोलीले वडा नम्बर 6 देवराम थारू र सुशीला थारूद्वारा सञ्चालित परिकारी तथा काँक्रा खेती वडा नम्बर 7 बकुटियामा ईश्वरी थारूले तरबुजा खेती तथा वडा नम्बर 7 र 8 कालिका साना किसान कृषि सहकारी संस्थाले

सन्तोष 21 सितम्बर कृषक शेर बहादुर ओली द्वारा संचालित प्रगतिशील बहुद्देश्य कृषि तथा पशुपंग शिक्षण को अनुगमन गरिएको थियो। दैनिक फुड्स खेती विशेष आकर्षण बनेको थियो। अनुगमन का क्रम में कृषि तथा वेटनरी शाखा का प्राप्तिकहरूले किसानहरूलाई आवश्यक प्राप्तिक शुल्क सुझाव दिन आफूहरू सधैं तयार रहेको बताउनु भएको छ। यसै गरी टोलीले वडा नम्बर 7, 8, 5 र 3 का केही विद्यालयको पनि अनुगमन गरेको थियो। अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यूनको पाइएको भन्दै शिक्षा शाखाले केही विद्यालय मस तथा तह खटमा गरी विद्यालयलाई पाइक पढ्ने विद्यालयमा भर्ना गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ। गाउँपालिकाले कृषि उत्पादन वृद्धि किसानका समस्या समाधान र प्रभावकारी अनुबन्ध मार्फत कृषि क्षेत्रलाई थप व्यवस्थित तथा उत्पादनमुखी बनाउने प्रतिबद्धता जनाएको छ। महामारीका कारण छात्रहरूले कक्षा छोड्नु पर्ने अवस्थालाई न्यूनीकरण गर्न पाँचवटी नगरपालिकाले सबै माध्यमिक तथा दुईवटा आधारभूत विद्यालयमा अटोमेटिक कार्ड सिस्टम सहितको टिम मिसिन चालन गरी महिनावारी व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ। यसले शिक्षा सिकाइमा पारेको प्रभाव मिसिनको प्रयोग प्रभावकारिता तथा स्पोर्ट व्यवस्थापनको अवस्था कस्तो छ भनेर शिक्षा शाखा प्रमुख तथा वरिष्ठ शिक्षा निर्देशक मन प्रसाद ठेकीसँग

Thank you.

पनि यो पनि एउटा

आज काशी जनजाति संघ संस्था ने लुम्बिनी प्रवेश पथहरूमा भाषालाई सरकारी कामकाज को भाषा बनाने मांग गरेका छन्। उहाँहरूले बुधबार लुम्बिनी प्रदेश का मुख्यमंत्री श्री नारायण आचार्यलाई ज्ञापन पत्र बुझाउँदै उक्त मांग गरेको थारू कल्याणकारिणी सभा टाङ्गे थारू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको छ। सभाका अध्यक्ष अशोक कुमार चौधरीले लुम्बिनी प्रदेशमा थारू समुदायको लेख्ने जनसंख्या रहेको र भाषा आएको सिफारिस समेत भएकोले तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले पनि मगर भाषालाई प्रदेशी स्तरमा सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ। संघका अध्यक्ष खल्लु प्रसाद मगरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकोले सरकारी कार्यालय सूचना तथा सेवा प्रणालीमा यसको प्रयोग सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभएको छ। ज्ञापन पत्रमा मगर भाषा जान्ने कर्मचारी व्यवस्थापन आवश्यक तालिमको प्रबन्ध तथा स्थानीय भाषासँग सम्बन्ध गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग समेत गरिएको छ। यसबाट मगर समुदायलाई सरकारी सेवा प्राप्त गर्न सहज भनेर समावेशी शासन प्रणाली सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। मगर संघले मगर समुदायको मौलिक सांस्कृतिक पर्व उमेर पर्वका अवसरमा प्रत्येक वर्ष साह्रै कतिपय प्रवेश सभा सार्वजनिक घोषणा गर्न समेत माग गरेको छ। प्राकृतिक पूजामा आधारित उक्त पर्वले सामाजिक सद्भाव सांस्कृतिक एकता र परम्परागत जीवनशैलीलाई सुदृढ बनाउने ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री आचार्य आदिवासी जनजातिको भाषा संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्तनको लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आदिवासी जनजाति निर्माण गरी आधारित सुनिश्चित गर्ने समुदायका अधिकार सुनिश्चित गर्ने दिशामा सरकार अघि बढ़िरहेको बताउनुभयो। आचार्यले भाषिक समानता सांस्कृतिक विविधताको सम्मान र सामाजिक समावेशितालाई मजबूत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभएको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। न्याय परिषदको बैठकले प्रधान न्यायाधीश नियुक्तिका लागि योग्यता पुगेका छजना न्यायाधीशको नाम सिफारिश गरेकोमा संवैधानिक परिषदको बैठकले डाक्टर शर्माको नाम सिफारिश गरेको हो। यसअघिसम्म वरिष्ठतामा न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा रहेकोमा यसपटक परम्परा तोडिएको छ। न्याय परिषदले सपना प्रधान मल्ल, कुमार रेग्मी, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नागपुर सुविधे र तिल प्रसाद श्रेष्ठको नाम सिफारिश गरेको थियो। छजना मध्ये सपना प्रधान मल्ल पृष्ठतामा न्यायाधीश हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश संसदीय सुनवाई समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीश मुक्त गर्नुहुनेछ। त्यतिसम्म प्रधान न्यायाधीश बन्ने लाइनमा आइपुगेका डाक्टर शर्मा 2076 सालमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो। 2027 साल असारमा पर्सामा जन्मिएका शर्मा 6 वर्ष पुरै कार्यकाल प्रधान न्यायाधीश हुनुहुनेछ। नेपाल र क्याम्पसबाट कानूनमा स्नातक र भारतको पुणे विश्वविद्यालयमा कानूनमा स्नातक उत्तर गर्नुभएका शर्माले श्रम कानूनमा विद्यापालिति गर्नुभएको छ।

0: सेसेसर कुनै प्रथम बासभरिका सामुदायिक विद्यालयका मनोनित व्यवस्थापन समिति सदस्य सुपर पदमुक्त बाँसवरीका सबै विद्यालयका विद्यालयमा प्रधान अध्यापक नियुक्ति प्रक्रिया कार्यान्वयन हुने पर्यावरण तथा पशुपंक्षी फर्म अनुगमन किसानका समस्या समाधान पालिकाको प्रतिबद्धता सरकारी कामकाजको भाषामा
1: शङ्करसँगै मोहन कुमार पनि बिताउँछु।

समस्या तो अपेक्षा समाधान होगी।

0: गर्न सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं।
1: रेडियो गुरुबा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जाने सन्देश।
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पुरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट असिला हुनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोऱ्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।

0: यो विद्यालय जसका छोराछोरी पढ्छन् उनीहरूकै स्वामित्व सल्लाह मात्र नै हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अभिभावकबाट नै गरिएको छ।
1: यस विद्यालयमा शिक्षक र संस्थापकको कुनै नाताको तार दाजुभाइ केही रहने छैनन्। अभिभावक जिल्लाबाट व्यवस्थापन समिति गठन हुनेछ। यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने। कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने। लेखाइको साथ साथै बढी पढ्नमा जोड दिने।
0: कक्षा पाँचदेखि सामान्य निवेदन।

I'm going to go to the hospital.

Она не ясна. Вот так.

Thank you.

Thank you.

Gracias.

Yeah.

Thank you.

कार्यसिंह चौरा कथा कविता किताब हो ज्ञान कथा था

Thank you.

0: छोड़ो स्वस्थ जीवन पाँच सरकार सूचना सूचना सूचना विशुद्ध चलन सर्जरी शिविर सामग्री सूचना
1: नवीन निःशुल्क चलन सर्जरी तथा परामर्श शिविर सामग्री सूचना
0: रोगिणी प्रदेशको राप्ती स्वास्थ्य निगम प्रतिष्ठान नवीन बैंकको सूचना क्रियाल मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नवीन निःशुल्क चलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 25 गतेदेखि 28 गतेसम्म
0: राप्ती स्वास्थ्य निगम प्रतिष्ठान

Gracias.

0: सूचना
1: के तपाईँ तपाईँको भावनाहरूको भविष्यप्रति चिन्ता गर्नुहुन्छ?
0: मेरो सन्तान मेरो भविष्यको सहारा असल वैज्ञानिक बनोस् भन्ने सोच्नुहुन्छ?
1: मेरो

0: यो विद्यालय भ्रष्टाचारले पर्छन्। उनीहरूकै स्वामित्व संज्ञामा चल्ने हो। विद्यालयको शुल्क कार्यप्रथाको निर्धारण अभिभावकबाट नै गरिएको छ।
1: यस विद्यालयमा शिक्षक राख्दा संस्थापकको कुनै नातागोता दाजु भाइ केही रहने छैनन्। अभिभावक फेलाबाट व्यवस्थापन समिति गठन हुनेछ। त्यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। एकजना मात्र संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने। कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने।
0: कमजोर
1: विद्यार्थीहरूलाई लेखाइको साथ साथै बढी पढ्नमा जोड दिए।

Tengah dua puluh satu.

Thank you.

सके पछि हलमा ठुलो होटेल सहित पानी बन्दा फिल्महरू निर्मातादेखि कलाकारसम्म भाग गराएको थियो भने प्रिमियरमा फिल्म के थियो भने सुरुदेखि नै उत्साहित मुद्दामा देखिएकी थिए। आश्चर्य गर्ने मन जस्तो सेलिब्रिटीहरूले अन्तमा बधाई दिन थालेपछि त्यसपछि भने आफूलाई सम्मान नसकेनन् उनले हात आँखा सक्दै टिभी पेपरले आँसु खिचेकी छिन् जुन दृश्यले फिल्ममा मेसपेसी समेत देखिएको छ भने फिल्म हेरेर हलबाट बाहिरिनेहरूको क्रममा सेलिब्रिटीहरूले भावुक देखिँदै अभिनेत्रीका साथमा मोडल गरेमा शर्मा मिडियाकै अगाडि भत्ताइएर रोएकी थिइन् भने उनले सत्यमाया अपमानमा त फिल्म हेरिरहँदा आफूले धेरैपटक आँसु सुरुमा प्रयास गर्दा पनि नसकेको बताएकी थिइन् भने आमा छोरी बिचको सम्वादमा दृश्यले आफूलाई सुरुभन्दा पनि ठुलो भावुक बनाएको भइरहेको छ। प्रिमियरमा फिल्म हेरेपछि

साथ मिल जान्छ। वेबसाइट www.radio.nb लगइन गर्नुभयो भने जुनसुकै ठाउँमा बसेर पनि सजिलैसँग हामीले सुन्न सक्नुहुनेछ। यो कार्यक्रम प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म समावेशी रेडियोको साझा आवाज मार्फत तपाईँ माझमा हामीले साताभरि विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपाली चलचित्रका गीतहरू सुनाएर साथ दिँदै आइरहेका छौँ। यति बेला तपाईँहरू माझमा हामीले गत शनिबार सरकारको सिफारिसमा राष्ट्रपति सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरिसकेपछि चलचित्र जाँच समिति सेन्सर बोर्डको सदस्यको नियुक्ति पनि स्वतः खारेज भएको छ। त्यसपछि स्वदेशी र विदेशी फिल्मको सेन्सर कसरी हुन्छ भन्ने अनुमान सृजना भएको थियो। 2 दिनसम्म सेन्सरको काम ठप्प भइरहेको थियो, तर तालुकवाला निकाय संसार सूचना प्रविधि मन्त्रालय सहसचिव उदय बहादुर राणा मगरले चलचित्र जाँच समितिको अध्यक्षमा पूर्णबहाली गरे। सँगै मङ्गलबार नियमित रूपमा फिल्ममा सेन्सरको काम सुरु भएको छ भने त्यसका लागि चलचित्र विकास बोर्डले पठाएको 10 जना फिल्म कर्मीहरूको नामबाट 3 जना विज्ञ सदस्य पनि छानिएको छ र सेन्सर सम्बन्धी अन्यमा हटेसँगै पहिलो फिल्मको रूपमा मालती मङ्गलको सेन्सर गरिएको छ भने पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएपछि सोमबार सेन्सरका लागि संचार मन्त्रालयको निकास फिल्मका निर्माता कर्मीहरू गरेको थियो र मङ्गलबार सेन्सर बोर्डका पदाधिकारीहरूको फिल्म हेरेपछि युनिभर्सल सर्टिफिकेट दिएका थिए। अब यो फिल्म सबै उमेरका दर्शकहरूले हेर्न पाउनेछन्। गायक र कृष्णले निर्माण गरेको मालती मङ्गलीमा विजय बराल, वर्षा महतो, मेसम पौडेल, प्रकाश घिमिरे, सरिता घिमिरे, नरेन्द्र सारा थापा, मानसु सापकोटा, सुषमा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने यी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई प्रभाव पार्नेको निर्देशन गरेका छन् भने यो उनको पहिलो निर्देशित यी फिल्म हो भनेर तपाईँहरूमा मैले जानकारी गरेकी छु। अब नेपाल रहेको छ नेपाली चलचित्र

त्यो तपाईँले उनको व्यस्ततापछि कोरोना महामारीको कारणले कहिले टिमा गर्न नसकेको भए तापनि गत वर्ष पनि उनले समय निकाल्दै मिचीको काम गरेका थिए। टिमा गर्दा रमाइलो भएको थियो, उनको अनुभव रहेको थियो। उनी मिचुलाई समुद्रको कथाको रूपमा व्याख्या गर्दछन्, भन्छन् कि विशेष गरी यो पारिवारिक सम्बन्ध र आपसी मित्रता र व्यावसायिकताको कथा हो। एउटा गाउँदेखि सहरसम्मका गाडीको रुट छ, जहाँ तिनजना चालकहरूको चालकहरूले सेवा दिइरहेका छन्। गाडी चलाउनेदेखि पैसा हुने दौडधुप पारिवारिक जिम्मेवारी भित्रका पात्रहरूमा सोचिरहेका हुन्छन् भन्ने कथाको वरिपरि घुमेको छ भने उनी फिल्ममा आफूले एकदमै गहिरो पात्र निभाएको दावी गर्छन् र तर त्यो पात्र आफ्नो स्वभावभन्दा पनि पूर्णत फरक गरेको उनको भनाइरहेको छ भने फिल्ममा मैले निभाएको पात्र भन्दा पनि नितान्त फरक छ। तर मैले देखेको छु, महसुस गरेको छु, यथार्थसँग जोडिएको छ। अहिलेको सामाजिक राजनीतिक सन्दर्भसँग पनि दर्शकहरूले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ भन्ने उनको भनाइ।

कभर दिनमा जस्तो यसमा छैन फिल्ममा हामी एक अर्कासँग किन लडिरहेका छौँ भन्ने कुरा नै यसको मुख्य विषयवस्तु रहेको कुरा तपाईँहरूमा मैले जानकारी गराएकी छु। अब पनि भार रहेको छ नेपाली चलचित्र मिजुको एउटा मिठो गीत तपाईँहरू माझमा गीतपछि पुनः फिल्म सम्बन्धी जानकारी दिएर उपस्थित हुनेछु।

त्यो नेपाली चलचित्र एउटा मिठो गीत गीत रहेको थियो। नेपाली चलचित्र एउटा मिठो गीत घरमा आजमा हामीले राखेका थियौँ। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपालमा धेरै जसो निर्माता आफ्नो फिल्मको लक्ष्य दर्शक नै थाहा

जसले गर्दा फिल्मले हर्न अपेक्षित दर्शक पाउँदैन। फिल्मको कथा अनुसार दक्षिण दर्शक पहिचान र त्यस अनुसार प्रचार गर्न नसक्नु नै अहिलेको मुख्य

मुसलमान विभिन्न स्कूलहरूमा कथा कोठामा गएर त्यहाँ अब दिवंगत विद्यार्थीहरूलाई फिल्म गरेर जानकारी लिइरहेको छ। हामी आउँदैछौँ तपाईँको कथा कोठामा सुन्न तपाईँहरूले मन सुन्न तपाईँको मनको कुरा स्लेगन राखेर वैशाख 21 गतिलाई पूर्वी जिल्लामा सुरु भएको स्कुल परिसर अभियानलाई 25 वैशाखसम्म चल्ने नेपाल कविगत गौरवको जानकारी दिएका छन् भने उनका अनुसार अहिलेसम्म झापा मोरङ सुनसरी तमोर पीतामोरका विभिन्न स्कुलमा पुगेर फिल्मका कलाकारहरूले विद्यार्थीसँग अन्तर्क्रियासम्म गरेको कुरा तपाईँहरूमा आज मैले जानकारी गराएकी छु। फिल्मको प्रसार अभियानमा निर्माता पौडेल सहित कलाकारहरूले मुकुल प्रसाद रेणु योगी कर्मा लामा संगीतकार तथा गायक प्रशान्त शिवाकोटी लगायतको सहभागी रहेका छन् भने स्कुलहरूमा गायक शिवाकोटीले फिल्ममा मार्समा गीतहरू नम्बर एकमा वानमा साङ्गीतिक प्रस्तुति गरिदिँदै गरेका छन् भने विद्यार्थीहरूलाई फिल्मको टिजर र गीत पनि देखाइएका छन् भने विद्यार्थीको मनोविज्ञानको कथामा आधारित फिल्ममा सुशान्त वैनाली सृजना अधिकारी निर्भीक रेग्मी रिङचेक लामा स्वयं कटवार शिशा श्रेष्ठ लगायतको पनि अभिनिरहेको छ भने जुन योजनाको निर्देशन तथा महेश दवाडीको लेखन रहेको फिल्ममा विनोद गौरी र जानवी गौरीको निर्माता रहेका छन् भने विनोद त्यति मानी फिल्मको बहादुरको सारङ्गीका निर्माता समेत रहेको घरमा आज मैले जानकारी लिएकी छु। अब हुने पालो रहेको छ नेपाली चलचित्र राज्यमा गीतपछि पूर्ण फिल्म सम्बन्धी जानकारी लिएर उपस्थित हुनेछु।

Thank you.

0: उहाँले जातिक जीवन सम्पक नमिलाउन खोजे या त सङ्कट छिन्न भइसक्यो चुटी
1: पशु सम्बन्ध सम्पत्ति प्रणालीका कारण सक्षम गर्ने कुनै पनि शिक्षा

सदैव भाजपा

Thank you.

0: দুবাইকো শরীরে কপড়া মাস্ক বন্ধ করে এর থেকে ভর্তি রাখি সালে
1: চিন্তা হয়েছিলাম
0: यसरी पानी नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणलाई गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। उनी रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई सिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने तथा महसुस हुने र होसहरू जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: सुन्नुहोस्
0: त रासायनिक विषादीको साथमा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।
2: तपाईँका बाबु नानीहरूको भविष्य प्रति चिन्ता गर्नुहुन्छ?
3: मेरो सन्तानले भविष्यको सपना असल वैज्ञानिक बनोस् भन्ने सोच्नुहुन्छ?
2: मेरो सन्तानले भोलि मेरो योजना अनुसार काम गरोस् भन्नुहुन्छ भने विगत 20 वर्षदेखि नै यो क्षेत्रमा पहिरो बन्न सफल भएको

0: यो विद्यालय जनता समाजले पढ्छन् उनीहरूकै स्वामित्व परिवार मात्र नै हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण अनुसारबाट नै गरिएको छ।
1: यस विद्यालयमा शिक्षकका संस्थापकको कुनै नाता कुर्ता दाजु भाइ केही रहने छैनन्। अघि छात्र खेलाबाट व्यवस्थापन समितिकै काम हुनेछ। यही समितिबाट

साथ साथ

शिक्षा अनुशासित विद्यार्थीको चाहना छ भने आफ्ना नानी भागहरू सहित एकपटक ज्ञान ज्योति विकास प्रदान जाँच गरिन अवश्य

Por que que não é do Cosac?

हिमाली तथा पहाड़

0: सहायक सूचना अधिकारी मनोज तिमी सोनाले श्री अनिललाई बताउनु भयो।
1: हाम्रो एउटा आइडिया

0: sönmeyende böyle sanırım Nepal'i eli indirmesi arkasının kura çimini kurup Nepal'i eli sönmeyende Amerika sonunda duyduğu da kirefini var. अनुवायतको घर घटाउँदै गरेको बिमालु एकै सिजनमा करोड पनि आउँदैन
1: विगतको वर्षहरूमा धेरै चर्चा हुँदा जुम्ला स्वर्गीय दैले सम्बोधन पठाए खाएन सम्बोधन पठाएको हो
0: दरेजुम्लाको बिउ आरोपी मलाई बढ्दो रिपोर्ट सँगै सामुदायिक वर्ग पर्यटकको सम्भावना तर

0: व्यवसाय रूपमा खेतीकर्तै आयस्रोत भएर सफल भएको उहाँ बताउनुहुन्छ।
1: आलु खेतीमा हामी पहिले सुरुवातै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हामीले पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले पहिले हामीले 10 करोड आलु भएको छ, किलोमिटर पहिला बिक्री गर्यो। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बनाउनको लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू छैन, बिक्री गर्नुको चाहिँ छैन।
0: जिल्लाबाट उत्पादित पुरस्तरीय टेवाहरूमा

0: पुगेको छ। सुरक्षितता आरक्षण क्षेत्रको विस्तार सँगै वन वातावरण जोगाउँदै पर्यटनको विकास छ। यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवन स्तर पनि उकासिँदै गएको छ। चितवन नदिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीय वासी सरकारवाला तटीय पर्यटनको विकास र विस्तारका लागि कोसिस गरिरहेका छन्। नेचर गाइड शान्ति चौधरी हिजो आज बाह्य निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ। बाँकेको छत्तीस मध्ये नौ उत्तरको र हात्तीस साल घर भएकी 33 वर्ष चौधरी पहिलेदेखि नै चोरी सरकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएसन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
1: यहाँ चाहिँ बाघ पर्यटन एकदम प्रख्यात छ। यहाँ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, तर यहाँ खोला छ, यहाँ चाहिँ बालमा चाहिँ पानी नै लाग्छ।
0: यो वर्षदेखि बाँकी राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। उहाँ ओलीको अनुसार

ଆଜ୍ଞା।

0: हुँदै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर हामीले पछिल्लो ऐनहरू राख्यौँ। पर्यटन गर्न सक्ने, कृषिमानको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब परिवर्तन उत्पादन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। त्यो राखेर भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। एक त पर्यटनको हिसाबले हेर्दैन कि उहाँहरूले काम गर्दै गरेको विषयलाई भनेर चाहियो भनेर त्यो व्यवहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यटनको कामहरू सुरुवात
1: गर्नुभएको
0: छ। परिचास पोखरीहरू, क्यामासा पोखरीहरू पनि बनाउनु भएको छ। त्यहाँ चाहिँ जमिन जन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार तिम्र भए पनि सामान्य रूपमा कसैले गएर त्यहीँ हरेक निर्धार राख्नु भएको छ। त्यहाँ चाहिँ अजिङ्गहरू राख्नु भएको छ। ती कुराहरू हेर्ने अवसर छ। कहीँ सानोतिनो चाहिँ पार्कहरू छन् र कहीँ चाहिँ अब वाचिङ सेन्टरहरू पनि छन्, कहीँ ट्री हाउसहरू छन् है। फरक फरक छ। आफ्नो कहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ बाबाजी केही भत्ता भनेर तपाईँले चाहिँ आफ्नै समूहले हेर्न मिल्दैन। त्यो खर्च पनि गर्नुभएको छ।
1: नेपालीहरूको
0: वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदानी भन्ने कुरा ठुलो आमदानी, धेरै आमदानी भएर फेरि कालो आमदानी गर्ने त्यो हिसाबले गर्दा पनि रोजगारी सिर्जना भएको छ।

0: ಸೇರಿ ಈ ಸಮಸ್ಯೆ ಸ್ವಲ್ಪ ಸದಿಗೂ
1: Thank you.

0: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म
1: राज्य स्वास्थ्य विज्ञान प्रतिष्ठान
0: उपचार हुने मुख्य समस्या
1: आगोले कोरिना शरीरको भएको चिसो वा चलाउन नमिति
0: कोरिको कारण हात खुट्टाको अनुहारको
1: टाउको टुक्का पारको भएको
0: एसिड आक्रमण वा विस्फोटमा परिचालन भएका
1: जन्मजात हात खुट्टामा पाँच भन्दा बढी अङ्ग भएका वा पैतल्ला भित्र फर्किएका
0: विशेषता
1: वरिष्ठ प्राथमिक स्वास्थ्यद्वारा पुनर्भरि शुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरे।

ما

पक्ष नेपालक थान समुदाय पर्खाजन्य संस्थामा थिमसी सञ्चालिता हरिवंश मार्गमा प्रत्येक थान गाउँमा ग्राम सभा बैठक जिल्लेर ठाउँ विशेष अनुसार माथि देवानी पखेरी खोज्नी बोज्नी पुरा खेल ओ राणा थान समुदायमा असारी कखेरी कैजै जनसभा गाउँ कामकाजी अगुवा छन् दिदी बनेर हो एक वर्ष गाउँ लघु बनेर काम कठा सभा बैठकलाई एक दुई दिन पहिलो एक चौधरी सभामा प्रत्येक खर्चले एकजना अनिवार्य उपस्थिति हुनुपर्छ।

0: agility.
1: Yes, but the agility has its own importance.

उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति श्री रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष रहेको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढाउने बाटो खोलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँच बोर्ड समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको खबर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। वैज्ञानिकहरूले युरोपका गरिब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरिबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपबारे हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने

ثم إلى إذن الله.

இல்லை அவற்றை உசித் பற்றிய அவர்கள் बस्ती

Thank you.

फेरि पानी जहाज कुनजुन्दा आवाजन चालक सुरुका लगायत प्रदेश सबै टेका बताइएको छ। यो पछि भएको जवाफमा इसरोको संलग्नता नदेखिएका

0: तपाईं सन्तुलित खाना खाई व्यायाम शब्द गरी धुमपान मदिनामा चाहिँ दूर रही तनाव नियन्त्रण गरी आजको निर्णय काटी जीवन यात्रा निशाना रोगमा बाँचे स्वस्थ जीवन अपनाई रेडियो गोर्खामा एफएमको सहकार्यमा स्वास्थ्य कार्यले प्रत्याशी जनयुक्तकारी सन्देश
1: संस्थाबाट कर्जा लिइसकेपछि तोकिएको सात बमोजिम कर्जा भुक्तानी गर्नु दैनिक कानुनी र नैतिक दायित्व हो।
0: यदि वित्तीय सम्बन्धी

जीवन खेतीबारी पैसा खर्च रुखैमा जित्ने अरू खेताला छ फसली रुखैमा ढुङ्गै पनि तेरो लाग्छ मलाई पूजा गरेको कसरी छन् तिमी त मन परेको

0: यारबी
1: सूचना सूचना सूचना
0: के तपाईँका बाबा नानीहरूको भविष्य प्रति चिन्ता गर्नुहुन्छ?
1: मेरो सन्तान मेरो भविष्यको सहारा असल अगाडि बढोस् भन्ने सोच्नुहुन्छ?

यस विद्यालयमा शिक्षक राख्दा संस्थापकको कुनै नागरिकता दाजुभाइ केही रहने छैनन् र अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन हुनेछ। यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। एकजना मात्र संस्थापकको रूपमा जिम्मेवारी दिइने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षादेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने लेखाइको साथ साथै पढी पढ्नमा जोड दिने कुनै गुनासो भएमा संस्थापक अश्विन पौडेल छिलको फोन नम्बर 97 4 87 29 4 12 मा सम्पर्क गर्न सकिन्छ।

Yeah, it is.

Thank you.

0: va amb set prema. Conseller, ha esperat pas que li m'ha sempat a veure una part de cor de salut.
1: Hospital de portar de permissió o alguna
0: cosa? Jo vull ser d'estar per tant que ho porti a fer, ni gran ni mal, ho porti a ser o alguna cosa.
1: Porti a fer, de gana a arcos, i d'aquí s'ha de les coves, de sant mal. Vist a ser que el fet és que hem de parlar, pet, sati, malitzo,
0: बिरामीहरूको
1: सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रहरी शाखा पाँच गढी
0: वन्य जन्तु संरक्षण तथा मानव जाति जीवन सम्भव निर्मित हुनुपर्छ यात्रा संरक्षणमा हाम्रा सक्रिय ड्युटी
1: असल अमूल्य सम्पत्ति अगवाईका कारण आगलागी नियन्त्रण गर्न हाम्रो सबभन्दा दायित्व कर्तव्य हो।
0: हाम्रो
1: सबै आफ्नो जिल्ला क्षेत्रमा अग्नि रेखा बनिन्छ सुक्खा समय सफाई गरी
0: बिरी चुरोट माछु टिक आदि बुटाई बन्नमा निफाकी
1: बन्नभित्र घर बनिन काम नै गरी
0: बन्नमा पिकनिक खाए गएपछि ऊ क्षेत्रमा रहर आदि बजेसे बुटाके केटा छोरी
1: सुक्खा मौसम बनाउन आदि लग्न वस्तु सेवाई लाइटरले काम दिने
0: बन्नुमा आदि लगेर देखेपछि लगभग वन कार्यालय सामुदायिक वनको प्रहरीहरूलाई खबर गरी सबैजना सुरक्षित तरिकाले आगि बुटाई वन क्षेत्र अनुसार बन्नुमा आगि लगेर आगलागी